अग्निराग्निध्र इन्द्रोऽहविर्धाने अथर्वोपावह्रियमानो विश्वे देवा अज्ञशुषुन्।